बाढ़ीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोड़ौं मानिसहरूको भविष्यलाई झन धेरै अनिश्चित बनाइदिएको छ। नेपाल अग्ला पहाड़, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो। यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन्। यस्तो रमणीय तर खतरनाक भूगोलमा गत साता जुन विपद आयो त्यसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ मेरुङ हिमालबाट करिब 2000 फीट चौड़ा ग्लेसियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किँदा भोटेकोशीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ पानी लेदो माटो र ठूला ढुंगाहरूको मिश्रण 7000 फीटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबरसँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धरा। यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।

0: पहिलो होमा प्लान खर्च पाउने एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भइपुग्छ हरेक घरको खुसी. घर घरमा एलजी. एलजी लाइफ गुड.
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढ़ीले ठूलो चन्दनको क्षति पुर्याएपछि चीनसँग सिमाना चोडिएको पल्लुङ स्थानको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ. सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ. जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सिमाना चोडिएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना खुला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो.
2: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुईवटा अध्यक्ष बुधबारको बाढ़ीपछि सम्पर्कविहीन छन्. अध्यक्ष कैसाङ मुर्पु तामाङकै परिवारका 7 जना बेपत्ता छन्. पालिकाका 5 कर्मचारी पनि हराइरहेका छन्. गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन्. पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन्। प्रतिनिधि जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन, राहत व्यवस्थापन, विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ.
1: बोडेको सुगारीमा पनि मृत्यु भएका 8 जनाको शव पाल्पामा ल्याइएको छ. विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको 3 अस्पतालमा ल्याएर राखिएको हो. जिल्ला परिकारीले पाल्पाका अनुसार पाल्पा अस्पतालमा 4 जना, मिशन अस्पतालमा 2 र लुम्बिनी मेडिकल प्रभासमा 2 जनाको शव राखिएको छ.
2: भोटेकुसीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो. बाँकी रकम शनिबार थपिएको हो. विभिन्न ब्यांक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो. सहयोग रकम संकलन हुने क्रम जारी छ.
1: मर्स्याङ्गी नदी तटमा अवस्थित तालगौला अकस्मात आउने प्राकृतिक विपदबाट बस्न मर्स्याङ्गी नदी किनारमा साइरन चढ़ान गरिएको छ. पटक पटक बारीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्।
2: रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत जिल्लामा आएको भीषण बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्। पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई 5 बुझे निर्देशन दिनुभएको छ. नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई 5 बुझे निर्देशन दिनुभएको हो.
2: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ. संघले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत लक्षित वर्गलाई ग्यास सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो.
1: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ. यो व्यवस्थाले बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ़नेछ.
2: भोटेकुसी बाढ़ीबाट क्षतिग्रस्त भएको विद्युत आयोजनाहरूबाट अझै 898 व्यक्ति सम्पर्कविहीन रहेका छन्। रसुवा र नुवाकोटमा बाढ़ीले पुर्याएका 9 वटा आयोजनाबाट 898 जना सम्पर्कविहीन भएका हुन्।

यसले उनीहरूको लागि आजको दिन खर्चको जोड गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला, केही पाउन केही वस्तु त्याग्नु पर्ला, यात्रा तथा ब्रह्मका लागि प्रयत्न गर्ने समय रहेको छ। कालाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहार प्रयत्न गर्दा रोगीको काम सम्पादन हुँदैछ। अर्थ अभाव खड्की पनि आवश्यक पर्दा सापट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। धन तथा लाभांश अरूको लागि खर्च गर्नुपर्ने खालको योग गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृषराशि उनीहरूको लागि आजको दिन श्रमको उच्च मूल्याङ्कन हुनेछ। पहिलेको आमदानी प्राप्त हुनाले उत्साह जगाउनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आयस्रोत बढ्नुको साथै पछिको लागि पनि सामान्य लगानी गर्न सकिन्छ। कृषि पशुपालन तथा व्यापारमा मनोगत आर्जन गर्न सकिन्छ। संचित धन उपयोग गरेर पनि फाइदा लिन सकिने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। राशि उनीहरूको लागि आजको दिन आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्ला। सम्भावनादेखि पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। सेवामूलक कामबाट समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी समेत वहन गर्नु पर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफैले काम बिगार्न सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफको काम हुँदै जाँदैछन्। मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। रोकिया काम समय सम्पादन हुँदै जाँदैछन्। कामले नयाँ जिम्मेवारी दिलाउन सक्छ। धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। नामदाम इनाम हात लागि हुनेछ। भविष्यको लागि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्छ। तैपनि विगतका कमी कमजोरीमा क्रमशः सुधार आउनेछ। मेहनतले उपलब्धि दिलाउनेछन्। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुनेछ। कामको चापले स्वास्थ्य भने कमजोर रहने खालको गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। सुन्दर पहिरनले दक्षिणमा निरकता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनसँगको साथले उत्साह जगाउनेछ।

0: मित्रता र प्रेमको बन्धन पछिल्लो भएर जानेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय रहेको छ। पेसा तथा व्यापारको बहानामा यात्रा हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घरेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालस्तरको योग राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झनेको दिनाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन अधिक खर्च गर्ने बानीले समस्या निम्ति आए पनि मेहनतीका लागि समय उत्सर्जनक रहनेछ। सम्झौता गर्नु परे पनि प्रतिशत जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्ने समय रहेको छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिन्छ। काममा मेहनतका साथ साथै गोपनीयता पनि ध्यान पुर्याएर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। उनीहरूका लागि आजको दिन परिस्थिति सुध जस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलाइ सुस्ती हुन सक्छ। पढाइ लेखाइमा सोध जस्तो प्रगति गर्न नसके पनि गुरूजनको सुझाव र सहयोग लाभदायक बन्दैछ। व्यापारमा फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा समेत उठाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लागेर व्यर्थमा दुःख पाइन्छ। प्रक्रिया नमिलेले काम गरिरहनु पर्ला। देशमा दिएको प्रश्नले पनि समस्या निम्त्याउनेछ। साइनो गाँठनेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सतर्क नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्ने खालको योग भइन्द राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थिति अलिक सङ्घर्षपूर्ण रहला। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्दछ। पहिलेका सहयोगी पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारोसिति निम्त्याउन सक्छ। सफलता मिल्ने पनि कर्मफल अरूलाई सुम्पिनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। चिता काम बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदै फाइदा हुने खालको एक राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी समयमा वचन पुर्याउन सक्दा अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्ला। प्रक्रिया नमिलाले काम गर्नु पर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आजको कामले दिगो फाइदा हुनेछ। रोकिया काम गराएर प्रयत्न गर्दा लाभ हुनेछ। मेहनत गर्दा अध्ययनमा समेत प्रगति हुने खालको गोइन्द राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वदेश भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्नेछ। पहिलेका सफलताले थप हौसला जगाउनेछ। विगतका कमी कमजोरीमा सुधार आउनेछ। प्रयत्न गरेको काम बन्द जाँदैछन्। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको गोइन्द राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारस हिन्दू विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य चन्दू प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनुसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9805275223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह गराउने, घर घरेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने प्रतिमा
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845275223 9805275223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी पनि गराउने बेला रहेको छ। 9845725323 र 9856725523 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र विशेष गरी अस्तिको हाम्रो बाढी र पहिरोको कारणले गर्दाखेरि धेरै जन र धनको क्षति भएको छ। तपाईँहरूले आफ्नो आफ्नो ठाउँबाट सहयोग अवश्य निव गर्नुहोला। विशेष गरी चाहिँ अवश्य निव तपाईँले आधिकारिक ठाउँमा तपाईँले सहयोग कसरी गर्नुहुन्छ, तन मन वचन धन केबाट सहयोग गर्न सक्नुहुन्छ, तपाईँसँग जे छ, तपाईँको कस्तो छ अवस्था, आफ्नो हैसियत हेरेर आफूले सक्दो सहयोग तपाईँले गर्नुहोला। तपाईँसँग आर्थिक रूपमा तपाईँ असहाय हुनुहुन्छ, अशक्त हुनुहुन्छ भने तपाईँले 100 रुपियाँ किन्न होस्, 1000 रुपियाँ किन्न होस्, तपाईँले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने हुन्छ। किनकि पर्दा र मर्दा विशेष गरी हामीले सहयोग गर्नुपर्छ। हामी सम्पूर्ण नेपाली दाजुभाइहरू, हामी रगत एउटै हो हाम्रो, होइन, पहिचान एउटै हो। तपाईँको चाहिँ रगतको नाता नभए पनि एउटा तपाईँको चाहिँ छिमेकीको नाता हुन्छ, यस्तै गरी देशवासीको नाता हुन्छ। एउटा तपाईँले आधिकारिक स्थानमा तपाईँले एउटा कपडा, खाद्यान्न अथवा नगद नै तपाईँले जे छ तपाईँहरूसँग त्यो तपाईँहरूले चाहिँ उपलब्ध गराए तपाईँले चाहिँ विशेष गरी सहयोग अहिले सहयोग नगरेको कहिले गर्ने, अप्ठ्यारो पर्दा नि सहयोग गर्ने, सजिलो हुन त उहाँले आफै गरेर खाइराख्नु भएको थियो, दुःख सुख जे जस्तो भए पनि अहिले तपाईँले सहयोग गर्नुपर्छ, गर्नुहोला। र सहयोग गर्दा नै हामीलाई पनि राम्रो हुन्छ। अलिकति सहयोग गर्दा हेर्नुहोस् कति धेरै आनन्द तपाईँलाई आउँछ। सहयोग तपाईँले गर्नु 100 रुपियाँ किन नहोस् गर्नुहोला। अहिले फेरि तपाईँको चाहिँ टोलमा आमा समूहबाट, टोल विकासहरूबाट, वडाहरूबाट पनि सहयोगहरू चाहिँ सङ्कलन भइराखेको छ। तपाईँले त्यहीँ गएर पनि सहयोग गर्न सक्नुहुन्छ अथवा क्युआरबाट प्रधानमन्त्री आपतकालीन कोषमा पनि क्युआरहरू चाहिँ नेपाल सरकारले दिएको छ। हो त्यसमा पनि तपाईँले क्युआर गएर 100 रुपियाँ मात्रै किन नहोस् तपाईँले हाल्नुहोला। तपाईँले चाहिँ नभए एउटा परिवारमा कतिजना हुनुहुन्छ तपाईँको परिवारमा, हो त्यो एकजनाको भागमा

0: गरिन्छ, त्यहाँ नहुँदाखेरि उनीहरूलाई होल्डिङ सेन्टरमा अथवा अन्यत्र म्यानेजमेन्ट गर्नुपर्ने एउटा व्यवस्था छ, र कतिपय ठाउँमा आफ्नो घरहरू भएको ठाउँमा पनि रोडको बजारको एक्सेस नभएको कारणले गर्दा उनीहरूलाई फेरि थप राहत दिनुपर्ने लगायतका चुनौतीहरू छन्। र अर्कोतर्फ फेरि लासहरू अब यो लामो समयसम्म व्यवस्थापन गर्न नसकिएको अवस्था भएको हुनाले पनि बोलाउने त्यस्तो पनि
1: अब जति पनि अब सम्पर्क दिनुभएकाको खोज तथा उद्धार चलिरहेको छ भने अब बाँचेकाहरू जुन उहाँहरूलाई चाहिँ व्यवस्थापनमा कहाँ राख्ने के गर्ने भन्ने अब खाने बस्ने समस्या भयो समझिरहेका हामीहरूका कारण्तर आइरहेका हुनाले कसरी यसलाई चाहिँ व्यवस्थापन गरिरहनु भएको छ?
0: उहाँहरूलाई अब कतिपय आफन्तका उहाँ जानुभएको छ र कतिपयलाई हामीले होल्डिङ सेन्टरहरूमा खाने बस्ने व्यवस्था मिलाएका छौँ र त्यसमा चाहिँ स्वास्थ्य कर्मीहरू स्वास्थ्य टिमहरू गर्ने र त्यो एरियामा चाहिँ इन्फेक्सन नहुने गरी त्यो अनुसारको एउटा ट्रिटमेन्ट गर्ने स्वास्थ्य टिमहरू पनि खटिएको छ र उहाँहरूको सुरक्षाको लागि सुरक्षा कर्मीहरू पनि त्यहाँ खटिएको अवस्था छ र त्यस्तै उहाँहरूको अब आफन्तहरू कोही अब हराएको मान्छेहरूको भेटघाट गर्न आउने सत्तालास गर्न आउनेहरूलाई पनि कहिले काहीँ अलपत्र परेको अवस्थामा उहाँहरूलाई हामीले अब बस्ने र खाने व्यवस्था गरिदिने पर्ने अवस्था पनि छ। किनभने कतिपय मान्छेहरू हराएका छन्, कतिपय उद्धार भएको छ र कतिपय मृत्यु भएको छ, कतिपय घाइते भएको छ, जो सम्पर्कमा छैनन् र त्यस्ता व्यक्तिहरूका आफन्तहरू यहाँ चाहिँ आउनुहुन्छ र उहाँहरूले चाहिँ स्टाटस के छ, आफ्नो मान्छे को हो, कहाँ छ भनेर सोध्न आउनुहुन्छ। तर यहाँ अब धेरै कुरोको मान्छेहरू आउने, उद्धारको लागि आउने, खोजको लागि आउने, राहतको लागि आउने, कतिपय त्यो आफन्त खोज्नुको लागि आउँदा यो ठाउँमा चाहिँ बस्ने समस्या पनि अब अलि होटेलहरूमा बस्न अपर्याप्त भएको अवस्था पनि हो र उहाँहरूलाई समेत म्यानेज गर्न पनि अवस्था बढ्दो क्रममा रहेको छ।
1: अब सम्पर्कविहीन भएका अथवा बेपत्ता भएका व्यक्तिहरूका आफन्तहरू आउँदाखेरि सबभन्दा पहिला मेरो गरिदिनु पर्यो, मेरो गरिदिनु पर्यो भन्ने यहाँलाई त्यो दबाव पनि आउँदाखेरि त्यो व्यवस्थापनमा पनि यहाँलाई कठिनाई त परेको होला। अब सबैलाई उद्धार तत्कालै चाहिएको छ, त्यो त सम्भव पनि नहोला।
0: हो, ठिक भन्नुभयो यहाँले। अब सबैलाई त स्वाभाविक केही पनि हो, मानिसले चाहिँ आफन्तहरू कहाँ छ, कस्तो अवस्थामा छ, त्यसको जति सक्दो छिटो त्यसको पहिचान पाऊ, जीवित रूपमा पाऊ भन्ने स्वाभाविक हो। त्यो हिसाबले हुन्छ, त्यो हिसाबले अब मेरो छिटो होस्, मलाई चाहिँ प्रायोरिटी दियोस् भन्ने त्यो स्वाभाविक हो। तर अब हामीले सबैलाई कसैलाई यो नभनिकन अब त्यो गर्ने हाम्रो क्षमता सारा शक्ति अब स्वास्थ्य टिम हुन्छ, स्वास्थ्यले त्यो पाटो हुन्छ, सुरक्षाको टिम हुन्छ, यातायात टिम हुन्छ, यो राहत तथा खाद्य टिम हुन्छ, हाम्रो टिमहरू त्यो विभिन्न संयन्त्र निर्माण गरेर त्यो संयन्त्र मार्फत चाहिँ कहाँ कसलाई के कुराको आवश्यक छ भन्ने कुराहरूको यकिन गरेर जति सक्दो छिटो धेरै जनशक्तिहरू पनि हामीले खटाएका छौँ र अहिले हामी जहाँ जनशक्तिको अभाव पनि छैन, धेरै संघबाट प्रदेशबाट र यहाँ जिल्लाका पनि जनशक्तिहरू परिचालन गरेको अवस्था छ र अनि जनप्रतिनिधिहरू र वडाध्यक्ष लगायतका चाहिँ पनि परिचालन गरेको हुनाले त्यति कमेन्टै गर्नुपर्ने अथवा त्यति ढिलै हुने गरी छैन। हामीलाई समस्या भनेको वास्तवमा यो टनेलभित्र यो हाइड्रो पावरहरू छन् यो क्षेत्रमा अलिक धेरै नै, त्यो टनेलभित्र चाहिँ त्यहाँ मानिसहरू हुन सक्ने जुन छ र त्यो टनेलको त्यसलाई चाहिँ उत्खनन गरेर त्यहाँभित्रको मानिसको अवस्था पहिचान गर्ने एउटा चुनौती छ। किनभने त्यहाँ त्यो कतिपय टनेलमा त त्यो टनेलै कहाँ थियो भन्ने कुरा पनि पहिचान गर्न गाह्रो छ। कतिपय टनेलहरू त्यो पहिचान भएको छ, पहिचान भइसकेको टनेल भने त्यहाँभित्र अब रोगव्यास चाहिँ छैन, त्यहाँ त्यसलाई खन्ने उत्खनन गर्ने मेसिनहरू औजारहरू त्यहाँ लान सक्ने अवस्था पनि साह्रै कठिन छ र त्यो सम्बन्ध एक्सपर्ट विज्ञहरू जो त्यहाँ त्यस्तो क्षेत्रमा काम गर्ने तालिम प्राप्त हुन्छन् तिनीहरूलाई तिनीहरूले मात्र गर्नुपर्ने अवस्था भएको हुनाले पनि त्यो एउटा चुनौतीपूर्ण छ र धेरै दिन चार पाँच दिन भइसकेको अवस्थामा पनि त्यहाँको अवस्था थाहा नहुँदा आफन्तहरू त स्वाभाविक है, जो छन् सरकार होला र अन्यहरू पनि एउटा के हो कसो भन्ने चाहिँ त्यस्तो एउटा कौटल्यता भएको अवस्था हुन सक्छ र राज्यले पनि साह्रै संयन्त्र प्रयोग गरेर स्वदेशी अस्पतालहरू उत्खनन गर्ने त्यहाँको त्यो टनलभित्रको अवस्था पहिचान गर्ने भरमुन्तर प्रयास गरिएको अवस्था छ र त्यो एउटा चुनौतीको अवस्था छ र यसरी सकेसम्म सबैलाई राज्यको तर्फबाट

0: गर्नुको निम्ति सहयोग संरक्षण हो त्यो गर्नको निम्ति हाम्रो संयन्त्र त्यो नेपाल सरकार अब राज्य सरकार स्थानीय सरकार हामी जोइन्टली अगाडि बढिरहेका छौँ।
1: अब निजी हेलिकप्टरहरू प्रयोगमा चाहिँ कतिपयले चाहिँ हामीलाई अनुमति नपाएको हुनाले हामीले आफैले पनि उद्धार गर्न सक्थ्यौं भन्ने गुनासो पनि यहाँहरू पनि सँग आइपुग्यो होला, हामीसँग नै त्यो गुनासो आइपुगेछ। यो हेलिकप्टर उडाउनका लागि चाहिँ अनुमति दिनका लागि चाहिँ के समस्या छ?
0: यसको अनुमति चाहिँ अब सरकारले दिने कुरा हुन्छ, अनुमतिहरू सरकारले दिएको अनुमति दिएर प्राप्त गरेका व्यक्तिहरू आउनु भएको छ र हामी जहाँ चाहिँ मकासम्म चाहिँ अनुमति नपाएको भन्ने गुनासो आइपुगेको अवस्था चाहिँ छैन। यो विषय मैले त्यति नै जानकारी।
1: अब गृहमन्त्री सुदन गुरुङ पनि यहाँहरूसँग सँगै त्यही हुनुहुन्छ, उहाँले हिजो बेलुका यहाँहरूसँग छलफल पनि गर्नुभएको थियो, उहाँको तदारुकताले यहाँहरूलाई कतिको उत्साह थपेको छ?
0: एउटा अब हामी यत्रो विपदको अवस्थामा हामी जिल्ला स्तरमा जे जति हाम्रो स्ट्रेन्थ थियो शक्ति थियो त्यो शक्तिको अगाडि गृहमन्त्री नै यहाँ आएर पुरै सम्पूर्ण कुरामा आफू नै खटेर यहाँको वस्तुस्थिति बुझ्ने के गर्ने कसो गर्ने छलफल गर्ने र एउटा त्यो गर्दाखेरि नै हामी सबैलाई एउटा मोटिभेट भएर अझ कामलाई अझ तीव्रता दिने र साधन स्रोत के छ त्यसको के छ त्यसको आवश्यक पर्छ भन्ने कुराहरू भन्ने साथ तुरन्त त्यसको साधन स्रोतहरूको उपलब्धता गराइदिएको कारणले पनि मलाई लाग्छ यो त अब सर्वसाधारणहरूले सरकारहरूले भन्ने कुरा हो र मलाई लाग्छ हामीले यो कामहरू चाहिँ एकदम राम्रो तरिकाले तयारीका साथ राम्रो गरे जस्तो मलाई अनुभूति हुन्छ र यो कारणमा चाहिँ माननीय गृहमन्त्रीजीको सक्रियता पनि एउटा प्रमुख भूमिकाको रूपमा रहेको मलाई त्यस्तो अनुभूति भएको छ।
1: अब अन्तिममा एउटा यहाँसँग जस्तो राहत प्रभावितहरूलाई राहतका लागि सामग्री बोकेर जानेको लर्को लागेको छ, कतिपयले चाहिँ देखाउनका लागि एउटा गाडीमा चाहिँ मिनरल वाटरको बोतल पानीको बोतल मात्रै बोकेर पनि हामी राहतमा दिन गएका हौ भनेर त्यस्तो प्रचार पनि गरिरहेको पनि गुनासो आएको छ। जस्तो त्यहाँ पानीको समस्या छैन, त्यहाँ चाहिँ पानी पुर्याइएको छ, के आवश्यकता छ, के राहत पुर्याउनु पर्ने थियो, के गरिरहेछ यहाँले कसरी?
0: त्यस्तो राशनको चाहिँ त्यस्तो के अरे खाद्यान्नहरूको त्यस्तो अभाव छैन, किनभने यहाँ एउटा चाहिँ त्यो अब घाइतेहरूको अवस्था हेर्दाखेरिमा धेरै घाइते छैन नि यहाँ, किनभने लगभग 50-60 संख्या चाहिँ यत्रो ठुलो हाम्रो जिल्लाको हकमा र त्यसमा चाहिँ अधिकांश घाइतेहरू सामान्य नै हुनुहुन्छ, उहाँ उपचारपछि फर्किसक्नु भएको छ र अन्य व्यक्ति जो हुनुहुन्छ उद्धार गरेर ल्याएको उहाँहरूलाई चाहिँ खाने बस्नको लागि सबैतिरबाट खाद्यान्नहरू आएको अवस्था छ र त्यो उहाँहरू सेल्टरमा बसेर खानुभएको छ, त्यहाँ जतिले क्याटरिङ सञ्चालन गरेका छन् र अन्य ठाउँमा अलिकति ढिलो होला तर त्यहाँ जहाँ पुर्याउन पनि राहतको चाहिँ सामग्रीहरूको कुनै अभाव छैन र त्यसको साथै अब यो राहतको वितरण सम्बन्धी हामीले वान विन्डो सिस्टम बनाएको छौँ, सम्पूर्णले जिल्ला प्रशासनमा त्यसको ह्यान्डओभर गर्ने र जिल्ला प्रशासनले कुन ठाउँमा कति आवश्यकता परेको छ त्यो चाहिँ रेकर्ड राखेर त्यहाँ वितरण गर्ने एउटा संयन्त्र बनाएको छौँ र त्यसमा चाहिँ जिल्ला प्रशासनको नेतृत्वमा सबै सुरक्षा निकाय पालिकाका प्रतिनिधि रहने गरी त्यो संयन्त्र मार्फत कहाँ कति आवश्यकता पर्छ कति माग आउँछ त्यो अनुसार वितरण गर्ने गरेका छौँ र त्यो हिसाबले अब यताउति फाट्यपट्टि कसैले त्यस्तो गरेको भए मकान नोटिस आइपुगेको छैन र कसैले त्यस्तो गर्न खोजेको भए त्यसलाई मैले तत्काल लगेर यहाँले तपाईँको सामान यहाँ ल्याउनुहोस् त्यसपछि यहाँ अभिलेख राखेर कुन ठाउँमा कति आवश्यक पर्छ तपाईँले अब केही सामान चाहिएको छ कि छैन त्यसले पुग्छ कि पुग्नु बढी हुन्छ त्यो चाहिँ हाम्रो संयन्त्रले पहिचान गर्छ र त्यो अनुसार चाहिँ सामग्रीको वितरण हुन्छ, तपाईँले चाहिँ वितरण गरेको अभिलेखहरू रहन्छ, तपाईँलाई भरपाई पनि हामी दिन्छौँ भन्ने त्यसरी चाहिँ हामीले यो संयन्त्र मार्फत नै वितरण गर्ने गरिएको अवस्था छ।
1: हजुर हुन्छ, यहाँलाई धन्यवाद छ।
0: हस् थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी।
2: कोटिकोशी बाढ़ीले बगाएका 788 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आजसम्म नदी किनारामा विभिन्न स्थानमा 788 जनाको शव फेला परेको हो। सबैभन्दा बढ़ी चितवनमा 264 जनाको शव फेला परेको छ। भोटेकसी नदीमा आएको भीषण बाढ़ीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ गरिरहेका छन्। सड़क सञ्जाल नहुँदा हवाई उद्धारमा मात्रै केन्द्रित हुनु परेको, भोटेकोशीको बहाव पुनः बढ़न सक्ने स्थिति रहेको र प्रविधिको कमी सब व्यवस्थापनमा कठिनाई कारण उद्धारमा चुनौती थपिएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाको शव धमाधम फेला पर्न थालेपछि काठमाडौँको महाराजगंज स्थित तिर्वे शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ। तिर्वे शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डाक्टर गोपाल चौधरीका अनुसार अहिलेसम्म रसुवा बारीका 60 शव त्यहाँ राखिएको छ, जसमध्ये 8 पहिचान भएको छ भने 28 पोस्टमार्टम भइरहेको छ। अब बढ़ीमा 10 शव अट्न सक्ने डाक्टर चौधरीले जानकारी दिनुभएको छ। बाढ़ीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र छेद विच्छेद भएको अवस्था आइपुगेको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 7 बज्यो PM। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त एक क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10-1। सम्पर्क नम्बर 0656-94-495। एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी M2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुकाउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
3: चैतेधानमा मेघ ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने। खेतमा पानी जमाइराख्ने: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने। ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरण
7: परीक्षणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा परिमार्जीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ज।

0: रेडियो साइन 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: चैते धानमा नेट ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने:
0: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: रेडियो साइनो 89.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयास बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ।
0: पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिने आयल निगमको भनाई। उपल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू। जोखिम नरहेको निष्कर्ष।
2: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ। त्यसैले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
0: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: मुख्यत भटेकोशी बाढ़ीको सन्दर्भमा छुवाको क्षेत्रलाई चाहिँ उच्च जोखिममा राखेको अवस्थाको छ।
0: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिमपहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ।
5: कृष्णभीरमा आएको पहिरोका कारण मुगलिङ काठमाण्डु सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णभीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सड़क दुईतर्फे अवरूद्ध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फिनी सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
6: अब यो चाहिँ रसुवा भोटेपछि बाढ़ीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरी विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दा चाहिँ 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो शव व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ। र अहिले हामीले चाहिँ राहत सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरेर इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ दुर्गत व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापन काम चाहिँ चलिराखेको अवस्था छ।
5: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटे कोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिनै जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटे कोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
6: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतराभन्दा माथि वर्षाको कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढीको सन्दर्भमा एउटा छुवा रुवाको क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था पनि छ।
5: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरू बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी मेचुङ नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्लाधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाइ कार्यालय जमाङका र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली पठाउनु भएको छ र उहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
5: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 स्थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। ताबिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँचिएपछि मुगलिन काठमाण्डु सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डु ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
7: ग्यासका बुलेटहरू अहिलेसम्म पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सकिने त्यति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ फिलिङ गरेर त्यही भएका सिलिन्डरमा फिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रूपमा रोड मार्ग अहिले चाहिँ भोलि चाहिँ काठमाडौँ आउँदैन. त्यसको साथै चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिन्डर र सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ.
5: भुटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ. सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो. उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ. सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ. आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो. छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या छ व्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो.
1: बास्नीहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ. काहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नुभएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोड़िन्छन् र बाँकी कुरा श्री प्रधानमन्त्रीज्यूसँग पनि जोड़िन्छ यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु
5: साझा खबरमा अब विदेशका खबर. इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ. इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ. सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्. अब खेल खबर. नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ. आयोजक केडीया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो. यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्.
0: बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास.
8: बस्नको लागि समस्या पर्यो भने अब यो विद्युतमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न सक्छौँ.
0: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास कुराकानी सँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: प्याजको भित्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्. चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं.
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्. यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू। तपाईलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ। तपाईको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको QR र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषको खाता, QR र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होशियार हुनुहोस्। आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ। त्यसैले होशियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा SMS सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो, सयौं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी समूह प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
12: टेक्निसियनहरू, प्राविधिकहरू जो जति छन्, जुनसुकै निकायका छन्, त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधन छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत गाइन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु, जति सक्दो छिटो मर्मत लगाएको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले भार लगिया छौं। मलाई प्राविधिकै कारणले धेरै समय लागेछ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्नु विपदमा परेकाहरूलाई पानी पनि हात ल्याउनेहरू त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्कुलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रे भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला।
13: अब अन्त्यमा सुडो साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनु भएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ, जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ, जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने, या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भयो। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै

0: समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेको छ आफन्तको सुरक्षाको लागि?
1: जिल्लाको अब त्यो एउटा ठुलै संख्यामा भोलुम हुन सक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानुनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पर्सहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान पर्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसो बेलामा चाहिँ सहयोग लिनु गर्नुपर्छ र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानेको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नुको लागि समस्या पर्यो भने अब यो विद्युतमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न सक्छौँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढ़ीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
3: भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि आत्तो गर्दैछ, अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा।
2: स्थलगत सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रङ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले केही सेकेण्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःखभन्दा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट।
6: यति बेलामा भोटेपछि बाढ़ीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको बिजुर नगरपालिका वडा नम्बर 4 रहेको छु। अहिलेमा हाल ठ्याक्कै सैन्य 1 नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढ़ी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढ़ी अर्थात भोटेपछि बाढ़ीपछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका बाढ़ी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा यहाँ थुप्रैजना बाढ़ी प्रभावितहरूका आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर घट्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 करिब 900 उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 954 उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकिन प्रसाङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस क्षेत्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिड पनि तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तारजाली बारिएको छ वरिपरि, तारजालीभित्र जसको आफन्त आउन बाँकी छ, जो पुगिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तारजाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तारजाली बाहिरबाट हेरि

0: गर्नु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ।
1: अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढ़ी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
2: नमस्कार मैडम,
1: कहाँदेखि आउनुभएको?
2: मैं भारत से हूँ मैम।
1: भारत से?
2: अपना भाई को ढूंढ रहा हूँ।
1: भारत से आया है आप?
2: हाँ, हमारा भाई इधर ही अपर त्रिशूली वन में एज ए एडमिन काम कर रहा था।
1: अभी तक कुछ पता नहीं चला?
2: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
1: हम भी दुआ करते हैं कि आपका भाई मिल जाए।
2: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
1: हजुर पनि हो? कहाँ थियो हाम्रो?
3: म त काठमाडौँबाट हो।
1: हजुरको?
3: मेरो भाइ।
1: हजुरको भाइ कहाँ हुनुहुन्थ्यो?
3: हाम्रो घरबाट 9 बजे छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
1: रसुवामै तिमुरेमै?
3: होइन, यही फुलबारीबाट अलि उता सुगाट, सुगाट,
1: सुगाटमा। अहिले कता कता खोजिसक्नुभयो?
3: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेछ, तपाईँ पनि यहाँ नाम छ कि भनेर।
1: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
3: मेरो रमेश।
1: भाइको?
3: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
1: खोजिसक्नु भयो? कति वर्ष हुनुहुन्थ्यो भाइ चाहिँ?
3: 29 वर्ष।
1: तपाईँको चाहिँ को पर्नु? अब
4: मेरो छोरा बुनी हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
1: पाँचजना?
4: हजुर,
1: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
4: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको चिज लगेर गएको बोर्डर, सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क दिने।
1: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो?
4: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो, त्यसपछि
1: अहिलेसम्म कहीँ कतै यसो
4: कहीँ पनि तपाईँको नाम लिएछ, केही पनि निस्केन।
1: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो?
4: म काठमाडौँबाट आएको।
1: काठमाडौँ छोरा खोज्दै आउनुभयो?
4: छोरा, छोरा भान्जा, भान्जी छ भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि, आत्तो गर्दैछ। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ, थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर।
1: गनेर साथी भयो?
4: गनेर साथी नै भयो।
5: रसुवाको भोटेको छिङ आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमसाल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आय निगमले ध्यान दिने भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नकली भाउचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने भएको छ।
6: अहिले रातिको 8 बज्यो।

0: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 056-493-495। एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाम हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-63-359।
3: चैते धानमा नेट ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने:
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
7: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरण
9: परीक्षणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
3: चैते धानमा नेट ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने।
5: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा सासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
11: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट साइनो।

0: नमस्कार। कार्यक्रम हाम्रा आवाजको यो नवीनतम श्रृंखलामा तपाईँलाई स्वागत छ। म छु तपाईँका आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा तपाईँले सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज नवलपुर चोरमारा, सामुदायिक रेडियो चलजला 96.4 मेगाहर्ज लिभाङ रोल्पा, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवन, ग्रेड एफएम ग्रेड कम्बिनेशन 106.4 मेगाहर्ज खैरनी चितवन, रेडियो काउसोती 102.6 मेगाहर्ज काउसोती, रेडियो जागरण 93.6 मेगाहर्ज बुटवल, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो आवाजमा हामीले हरेक हप्ता विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ। यति बेला हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ खैरेनी नगरपालिका अपाङ्ग समन्वय समितिको अध्यक्ष गोविन्द थापा। उहाँसँग रहेर हामी कुराकानी गर्नेछौ। श्रोता लागो कुराकानी गर्नतर्फ गोविन्दजी तपाईँलाई कार्यक्रममा स्वागत छ। आराम हुनुहुन्छ? तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो यसको बारेमा जानकारी गर्नुहोस्।
1: अब मेरो जन्म चाहिँ खैरेनी नगरपालिका साबिक गाविस खैरेनी गाविस वार्ड नम्बर 7 साबिक 2033-5 गते।
0: बाल्यकाल कहाँ व्यतीत गर्नुभयो?
1: हजुर, बाल्यकालै चितवनमै भयो। आफ्नै समितामै भयो।
0: पढाइको सुरुवात कुन स्कुलबाट गर्नुभयो?
1: मैले खैरेनी माध्यमिक विद्यालय नै पढाइको सुरुवात गरेको।
0: तपाईँको समस्या के हो यसको बारेमा जानकारी गराउनुहोस् न।
1: मेरो समस्या चाहिँ शारीरिक रूपले अपाङ्गता भन्ने चाहिँ मेरो चाहिँ दाहिने खुट्टा र दाहिने हात चाहिँ सम्झौँ सानैमा अब सम्झियो भन्ने कुरो भयो। त्यतिखेर चाहिँ हाम्रो बुवामाले पनि चेक गराउँदा चाहिँ डाक्टरहरूले पोलियोको समस्या हो भन्ने कुरो हुँदै 5 वर्ष भन्दासम्म थाहा थिएन। पछि चाहिँ यसको चाहिँ लक्षण थाहा भएर अलिक दाइहरू दाइने खुट्टा चाहिँ सानो छन् अनि कमजोर छन्।
0: पढ्ने क्रममा के कस्ता चुनौतीहरू पाउनुभयो? त्यति बेला के थियो समाजले कसरी हेर्ने थियो अनि त्यस्तै गरी स्कुलमा कस्तो वातावरण थियो? साथीभाइले के कस्तो व्यवहार तपाईँलाई गर्नुहुन्थ्यो?
1: त्यतिखेर चाहिँ पढाइ भनेको चाहिँ अब त्यतिखेर अलिकति हाम्रो बाटोघाटोको समस्या थियो। त्यतिखेर अब त्यही भन्दा भएको अवस्था थियो। अब त्यही तपाईँको लगभग अब त्यो मैले चाहिँ एसएलसी लगभग 2047 सालतिर नै एसएलसी दिएको हो। त्यो अवस्थामा अब चाहिँ साथीभाइहरूसँग चाहिँ राम्रै थियो सम्बन्ध। अब त्यतिखेर खैरेनी आदि एउटा चलेको नाम चलेको स्कुल चलेको थियो। त्यतिखेर त्यो अवस्थामा पढाइ निरन्तर भइरहेको अवस्था थियो। ठिकै थियो, सबै साथीहरूसँग सबै सहित भएर भन्थ्यो। अनि समस्या चाहिँ त्यति मेरो चाहिँ म सुरुको सालमा हुँदाखेरि अहिले कति भन्दाखेरि त्यो स्कुल चाहिँ त्यति म स्कुल पढ्दै जाँदा पनि त्यो आलुबाट हिँड्दा पनि म भेटुटे लाग्थेँ। ब्यालेन्स नभएर लड्ने परिरहेको थियो। पछि गएर मलाई फेरि त्यहाँ अब फिल्डमा त्यति दौडिङमा हिँड्न थालिसकेको थियो। अलिकति त्यो सुधारेको अवस्था मात्रै हो।
0: तपाईँ अभिज्ञताको क्षेत्रमा काम गर्दै आउनुभएको छ। सर्वप्रथम अभिज्ञताको क्षेत्रमा काम गर्नुपर्छ भन्ने दृष्टिकोण तपाईँको कति सालबाट हो? कुन उमेरदेखि अभिज्ञताको क्षेत्रमा तपाईँ काम गर्न सुरुवात गर्नुभयो?
1: अब यसको पनि जब हाम्रो 62-63 जना आन्दोलन पछि जब लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको अवस्थामा हामीलाई चाहिँ त्यसरी हाम्रो गाउँपालिका थियो खैरेनी नमुना गाउँपालिका थियो। त्यसरी 2068 सालको कुरा हो। 68 सालको कुरामा म एउटा सहायक सदस्य हाम्रो चाहिँ भनेको चितवन अपाङ्ग समाज चितवन त्यहाँ एउटा संस्थाका अध्यक्ष हुनुहुन्थ्यो। उहाँले नै मलाई त्यहाँ इन्डल त्यहाँ सदस्यमा त्यहाँ म पहिला सदस्यमा चाहिँ त्यहाँ म रहनु भएँ। त्यसपछि उहाँले चाहिँ अब यो प्रत्येक पाखुरा तालुकामा पनि अपाङ्गता भएका व्यक्तिहरूको अगाडि ज्ञातको लागि उहाँलाई जति एउटा संगठन हुनुपर्छ। त्यतिखेर चाहिँ अब यो नगरपालिका नबनेको अवस्थामा त्यहाँको चाहिँ पनि समग्र अपाङ्गताको अस्तित्वको लागि उहाँको अधिकारको लागि चाहिँ सुनिश्चित हुनुपर्छ भन्ने सिलसिलामा उहाँहरूले चाहिँ 2080 सालमा यो त्यसरी चाहिँ नगरपालिका नबनेको अवस्थामा हामीले गाउँ अपाङ्ग इकाइ सामान्य समिति भनेर एउटा गठन गऱ्यौँ। एउटा चाहिँ माइनस खाएर गठन गरेँ। त्यहाँदेखि नै मैले संस्थालाई चाहिँ निरन्तर रूपमा आफूले सकेको सहयोग गर्दै आएको हो।
0: त्यति बेला कति हुनुहुन्थ्यो गठन गर्ने समयमा, गठन गर्दाखेरि के कस्ता चुनौतीहरू पाउनु भयो, भेट्नु भयो, त्यो समयको बारेमा जानकारी गर्नुहोस् न।
1: चुनौती चाहिँ अब त्यति मेरो चाहिँ किनभने अब म पनि अहिले नयाँ नयाँ भएको हुनाले यो सङ्गठनमा पनि हामी सुरुमा जोडिने गएको अवस्थामा मैले चाहिँ मैले देखिन्छ पालिकाको हिसाबले कुरा गर्दाखेरि हाम्रो चाहिँ धेरै नगरपालिकाभित्र वरिपरि रहेका चाहिँ सबै गाउँहरूमा चाहिँ अपाङ्ग व्यक्तिहरूको चाहिँ हरेक घर घरमा भएको अपाङ्ग व्यक्तिहरूको शासन भन्ने कुराहरूमा चाहिँ सबै चाहिँ गाउँबाट एक एकजना प्रतिनिधिमा एउटा समिति गठन गर्यौँ। त्यो बाटो समिति गठन गर्दाखेरि मैले चाहिँ एउटा मैले सुनो भाइमा आफैलाई एउटा भाग्यमान खान्छु कि हाम्रो चाहिँ फेरि चाहिँ उहाँले चलाएको अवस्था चाहिँ सचिवले चलाएको अवस्था चाहिँ त्यो देखेर त्यहाँ प्रतिनिधि जनप्रतिनिधि थिएन। त्यो बेला चाहिँ हामीले चाहिँ यो चाहिँ सामुदायिक स्कुलमा अथवा सरकारी विद्यालयहरूमा पढ्ने अपाङ्गता भएका विद्यार्थीहरूलाई चाहिँ हामीले छात्रवृत्ति पनि वितरण गरेको देखेर पहिलोचोटि मैले त्यसमा जस्तै चाहिँ अपाङ्ग भएका विद्यार्थीहरूलाई सहायता सामग्री पनि हामीले चाहिँ हुन्छ जस्तै स्कुल जाने विद्यार्थीहरू चाहिँ उहाँलाई सहजै पाउनुहोस् भनेर हुन्छहरू पनि वितरण गरौँ। यी सबै वितरण चाहिँ हामीलाई समन्वय गऱ्यौँ अपाङ्गमा चिताउन र विभिन्न संस्थाबाट समन्वय भएर हामीले चाहिँ हुन्छहरू वितरण पनि गर्दै आएका छौँ।
0: अपाङ्गताको क्षेत्रमा काम गर्न कतिको अप्ठ्यारो छ, तपाईँ के लाग्छ अपाङ्गताको क्षेत्रमा काम गर्न कतिको चाहिँ तपाईँले सहज भेटाउनु भएको छ?
1: यस्तो छ, अपाङ्गता क्षेत्रमा काम गर्न सहज त त्यति सहज छैन किनभने अत्यन्त आवश्यकता छ अपाङ्गता व्यक्तिहरूको लागि उहाँलाई चाहिने पनि कुनै सेवा सुविधाहरू उहाँलाई चाहिँ आवश्यकताहरू किनभने धेरै नै मात्रा छ। हाम्रो सीमित साधन र स्थानीय तहमा बजेट पनि अलिकति सीमित बजेट मात्रै त्यसको चाहिँ वर्गीकरण हुनुभएको हुनाले सबैलाई चाहिँ हामी सबै चाहिँ नसकेको अवस्था हुन्छ। यसरी हामीले चाहिँ अब प्रतिबद्ध फरक फरकबाट स्थानीयको बजेटलाई चाहिँ हामी सीमित ल्याउने अर्को वर्ष फेरि अर्कोलाई नै यसरी चाहिँ कार्यान्वयन गर्दै गयो भने सबै अपाङ्गता व्यक्तिहरूलाई चाहिँ त्यो पहुँच पुग्नु छ भने चाहिँ हामी त्यो मन्त्रालयले चाहिँ हामी त्यही अनुसारले आउनु पनि हामी गइरहेका छौँ।
0: त्यहाँका जनप्रतिनिधि एवं त्यहाँका समाजसेवी व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी हेर्नु भएको छ, समाजको हेर्ने दृष्टिकोण के छ, के बुझ्नु भएको छ?
1: अब अपाङ्गता भएका व्यक्तिहरूलाई जनप्रतिनिधिहरूले प्राय सबै जनप्रतिनिधिहरू पोजिटिभ हुनुहुन्छ। उहाँले चाहिँ उहाँहरू पाउने अधिकारहरू पनि समस्या के छ भने उहाँलाई मैले जानकारी गराउँ यो महिला बाल बालिकाको प्रदेश नायक मन्त्रालय सिंह दबाई काठमाडौँ नेपाल सरकारले एउटा परिपत्र जारी गरेको छ। त्यो भनेको 2074 नेवाली 2074 अपाङ्गता भएका व्यक्तिहरूलाई सम्पूर्ण अपाङ्ग भएको व्यक्तिहरूलाई धेरै कुरा अधिकारहरू सुनिश्चित गरेको छ। त्यो अधिकारको जुन अधिकार छ त्यो चाहिँ हाम्रो स्थानीय तहमा प्रशासन शाखामा बनाउन या हाम्रो जनप्रतिनिधि त्यो स्थानीय तहले चाहिँ नेपाल सरकारले चाहिँ जारी गरेको एउटा त्यसलाई चाहिँ उहाँले अध्ययन नभएको हुनाले कति कुराहरू हामीले माग गर्दामा यो माग छैन कि भनेर चाहिँ हाम्रो मागहरू सुनाइ नभएको अवस्था छ। एकदम सानो रूपमा हामीले त्यो परिपत्र जारी भएको अवस्थामा मन्त्रालयले जारी गरेको स्थानीय जारी भएको छ। स्थानीयमा चाहिँ यो के हुँदैछ भने तपाईँले कार्यकारीका परिषद बसेर पारित गर्नुपर्ने अवस्था हुँदोरहेछ। त्यसले गर्दा हामीलाई धेरै त्यस्ता त्यो सुविधाहरू छन् कि त्यो सुविधाहरू यथा सुविधाहरू हामीले दिनाक पुरा गरेको त पारित गर्ने त्यो समय गर्छ। त्यो निर्णयको बुझाइमा के थियो भने यदि स्थानीय तहमा किनभने स्थानीय तह पनि एउटा राज्य हो, स्थानीय पनि एउटा सरकार हो, उहाँले चाहिँ एउटा चाहिँ नेपाल सरकारले दिएको एम नियावली 2074 तिरेर हेर्नु भने उहाँले त्यो एउटा स्रोत सृष्टिजना दिएको त्यो अपाङ्ग सम्बन्धी अधिकार सबैलाई एकैचोटि एकसँग उहाँले चाहिँ त्यहाँ कार्यकारीलाई स्थापित गरियो भने बाँकी अपाङ्ग व्यक्तिहरूले भावका अधिकारलाई चाहिँ उहाँले चाहिँ उहाँले पाउनुपर्ने अधिकारीलाई चाहिँ पनि हुनु पर्दैन कि भन्ने चाहिँ मेरो चाहिँ एउटा
0: तपाईँ खैरानी नगरपालिकामा रहेर काम गरिरहनु भएको छ, त्यहाँ रहेर काम गर्दा त्यहाँ कस्तो प्रकारको अपाङ्गता बढी हुनुहुन्छ र उहाँहरूको अवस्था के छ, उहाँहरूको शैक्षिक अवस्था, आर्थिक अवस्था के कस्तो पाउनु भएको छ?
1: यस्तो छ हाम्रो चाहिँ सबै व्यवस्था अधिकारहरूमा चाहिँ हामीले अपेक्षाको चाहिँ वञ्चित जातिको चाहिँ गर्दाखेरि कार्य गर्दाहरू बढ्नु किनभने कार्य गर्दाखेरि अहिले विशेष गरेर अहिले चाहिँ यो हाम्रो खानपानको समस्याले गर्दा भनौँ किनभनेदेखि चाहिँ यो तपाईँको चाहिँ हामीको चाहिँ के अरे चाहिँ यो संस्कृति भन्दा त्यो त्यसले गर्दा अपाङ्गता तारिक बढ्न अलिक बढी हुन्छ र हामीले चाहिँ अब अपाङ्गता तारिक बढी भए त्यसै गरी त्यति नै हुनुहुन्छ त्यसै गरी अति जो अपाङ्गता व्यक्ति हुन्छ बौद्धिक अपाङ्गता व्यक्तिहरू हुनुहुन्छ अब चाहिँ दुवा चाहिँ बहिरा अपाङ्गता व्यक्तिहरू हुनुहुन्छ सबैभन्दा अपाङ्गता व्यक्तिहरू उहाँको चाहिँ अब अवस्थालाई हेर्ने भने कतिपय अपाङ्गता व्यक्तिहरूको अवस्था हेर्ने भने एकदम नाजुक छ नि अवस्था भन्छ जस्तो कतिको घर नभएको अवस्था छ अपाङ्गता व्यक्तिको घर नभएको अवस्था छ अथवा उसको हात त्यो गार्जेनले घर बनाउन नदिएर चाहिँ डेरामा बसेको अवस्था पनि छ कतिपय अपाङ्गता व्यक्तिहरूको चाहिँ आर्थिक अवस्था कमजोर भएर उहाँहरूले चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ अपाङ्गता व्यक्तिहरूका उहाँले पाउनुपर्ने कुरा सुविधाहरू उहाँलाई पाउनु पर्ने टोयलेट केयरदेखि लिएर उहाँलाई पाउनु पर्ने चाहिँ उहाँहरूले हरेक सुविधाहरू भनौँ त्यो अलिकति वञ्चित अवस्था छ अब हामीले त्यसको लागि चाहिँ अब हामीले एउटा फर्म टिकट गर्नुको गरेका छौँ भने अब हामी धेरैवटा ओडालाई अपाङ्गता भएको व्यक्तिहरूको के कस्तो समस्याहरू छन् र उहाँलाई त्यो समस्या सम्बोधन हुने गरी हामीले एउटा कार्यक्रम ल्याउने भन्ने कुरो चाहिँ
0: तपाईँले छलफल गरिरहँदाखेरि त्यहाँका अपाङ्गता भएका व्यक्तिहरूले हामीले यो काम गर्यौँ है भन्ने कामहरू के के छ
1: हाम्रो संस्था आधिकारिक नहुँदाखेरि हामीले गरेका कामहरू गरेर रक्तदान कार्यक्रम गऱ्यौँ हामीले दुई दिनपछि रक्तदान कार्यक्रम गरेको थियौँ जनसमिति बनि पनि रक्तदान कार्यक्रम सेवामूलि सेवा कार्यक्रम स्थानीय स्तरमा थियो र स्वास्थ्य शिविर पनि सञ्चालन गरेको अवस्था थियो होइन 16 वडामा त्यसरी शरीर नगर समितिका 16 वडा थियो 16 वडा हामी प्रशान्त सङ्गठन गरी पनि काम गऱ्यौँ त्यसपछि हामीले 13 वडा वडामा फेरि हामीले अपाङ्गताहरूको एउटा हामीले मूल हामी एउटा समिति भयौँ भने फेरि प्रत्येक वडामा पनि इकाइ समिति हुनुपर्छ भनेर प्रत्येक वडामा हामी इकाइ समिति पनि गठन गर्यौँ अब त्यो इकाइ समिति पनि गठन गर्यौँ अनि त्यो कार्यक्रम गर्दै उहाँले हामीले चाहिँ नगर स्तरीय कार्यक्रमहरूमा चाहिँ नगर गरेर हामीले पानी भूकम्प तथा बाटो बाटो तालिम पनि प्रदान गर्यौँ सहयोग अनि विभिन्न गर्ने कुराहरू भयो अन्तर्क्रिया कार्यक्रम हामीले चाहिँ उद्योग वाणि सङ्घ सहकारी सङ्घ संस्था व्यापार उद्योग सङ्घहरूको पनि हामीले चाहिँ एकदिन अन्तर्क्रिया कार्यक्रम गरेका अवस्था थियो अपाङ्गता किनभने अपाङ्गता व्यक्तिको पाँचको आधारमा के उद्योग गर्ने के उद्योग गर्ने के सहकारी संस्थाहरूमा के व्यापारीमा अपाङ्गता व्यक्तिलाई पनि रोजगार निरोजगार दिनुपर्छ है उहाँलाई पनि रोजगार हुनुपर्छ भन्ने हामी त्यति एउटा त्यस्तो किसिमको एउटा चाहिँ बाथरुम बनाएर हामीले अन्तर्क्रिया कार्यक्रम पनि गरेको होइन हामी यसरी चाहिँ तपाईँको चाहिँ हामीले गरेको थियौँ जबै जाँदाखेरि हामीले चाहिँ लगभग 2089 सालमा चाहिँ हामीले चाहिँ बल्ल हामीले चाहिँ जिल्ला प्रशासनमा हामीले आधिकारिक रूपमा हामीले चाहिँ फाइनल नगरा सङ्घसम्म पनि थियो भने चाहिँ हामीले एउटा संस्था
0: संस्था दर्ता गरिसके पछाडि तपाईँहरू के काम गर्नुभयो
1: अब संस्था दर्ता गरिसकेपछि हामीलाई फैलिने नगरपालिका आर्थिक परिणाम सामाजिक शाखा अन्तर्गत हामीलाई बिजुली अन्तर्गत हामीले हस्तरी हामीले तालिम दियौँ सुरुमा हस्तरीमा त्यो तालिम दियौँ त्यसपछि हामीलाई फैलि नगरपालिकाको मेयरकार बजार अथवा फैलि नगरपालिका समग्र थियौँ उहाँबाट चाहिँ हामीलाई बिजुली भनेर हाम्रो सुरुमा 1,00,000 चाहिँ हामीलाई चाहिँ कलेज लाग्थ्यो त्यो बिजुलीले नै हामी पहिलोचोटि संस्था दर्ता भएपछि पहिलो कार्यक्रम भनेको हामीले चाहिँ 3 जना महिलाहरूलाई चाहिँ उद्यमी बनाउनको लागि तालिमको उद्यमी बनाएर 2 जना महिलाहरूलाई चाहिँ हामीले यो संस्था तालिमबाट हामीले व्यवसाय चाहिँ दर्ता
0: गराएको छ
1: अब त्यो चाहिँ हाम्रो अहिले जनताले गर्दा भारतीय जीवनहरू लगायत सामानहरूलाई हाम्रो शरीर नगरपालिकाले नै हामीले खरिद गर्नुभएको छ प्रत्येक वडामा स्वास्थ्य चौकीहरूमा अरू पार्टी जति मेरो चाहनहरू चाहिँ हाम्रा पहिला व्यक्ति अकाउन्ट भएका पहिला व्यक्तिहरू हुनुहुन्छ, उहाँले पनि आफ्नो क्षेत्रमा गएर चाहना गरेर उहाँले पनि वृद्धि गराएको छ भने उहाँले सोचलाई केही रकम भन्नु उहाँले उपलब्ध गराउने भएर गएको छ। अहिले हामीले त्यसरी हामीले गराउँछौँ। अहिले कतिपय साथी हाम्रो जुन अकाउन्टरहरू पनि हाम्रो साथीहरू चाहिँ हातसम्म आफ्नो पारिवारिकसम्म आउनेलाई आफ्नो संस्था अफिसमा आउनेलाई विदेशमा आउनेलाई टाढा भन्नुहरू पनि हामीले आफै पनि घरमै गएर पनि टेम्पलहरू लिएर गएर उहाँले आफ्नो क्यासिटी गरेर पनि हामीले समयमा चुनौती गर्ने गरेको आयो।
0: तपाईँको कार्यालय खैरानी नगरपालिकाको कहाँ छ?
1: खैरानी नगरपालिका कार्यालय छ।
0: तपाईँले अपाङ्गता क्षेत्रमा काम गर्दै आउनुभएको छ। अपाङ्गताको क्षेत्रलाई अगाडि बढाउनको लागि, अपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई न्यूनीकरण गर्नको लागि, अपाङ्गता भएका व्यक्तिलाई अझ अगाडि बढाउनको लागि राज्यको भूमिका के रहनुपर्छ?

0: गर्नु हौसला हुनु सल्लाह प्रेरणा छ भने उहाँको लागि राज्यले दिनुपर्ने उहाँलाई तालिमदेखि लिएर धेरैदेखि लिएर उहाँलाई प्रोत्साहनदेखि लिएर सम्मानदेखि लिएर उहाँको हरेक गतिविधिलाई राज्यको निवेदन गरे अगाडि बढ्नुपर्ने मैले अब बताइदिएको छु। किनभने तपाईँको अधिकारको लागि चाहिँ एकदम पिछडी अवस्था पनि हुन्छ भाषण राज्यसँग चाहिँ पहल गरेर मात्रै अवस्था भयो भने त्यसको दिनलाई पहललाई त्यसको पहिलेदेखि गर्नुपर्ने तपाईँले सामान्य संस्थाका पदाधिकारी संस्थाका साथीहरू त्यस्तोहरू हुन्छ राज्यले पनि चाहे हाम्रो वडा स्तरबाट होस् चाहे चाहिँ पालिका स्तरबाट होस् चाहे प्रमुख होस् यस्ता व्यक्तिहरूको लागि चाहिँ उहाँले पाउनु पर्ने अधिकार शुल्क सुविधा हुनु पर्यो पहिलो दोस्रो जातिको रूपमा मैले अहिले महिला सागर मन्त्रालय सेवा परिवर्तन जारी गर्ने स्वर प्रतिजाहरू अपनाएको अधिकार सम्बन्धी बैङ्क ज्ञान त्यो चौहत्तर सतहत्तरको लागि चाहिँ कतिको तालिका कति तालिका उपयोगमा त्यो तपाईँको अधिकार दिएको अधिकारलाई चाहिँ एकमुष्ट मेरो बुझाइ एकमुष्टले त्यसलाई पार्ने कुनै पनि अपाङ्ग व्यक्तिको निर्णय आएसम्ममा अपाङ्ग व्यक्तिले सुधार गर्ने खुबी खण्डमा उहाँलाई कुनै पनि पालहरू नलाग्नु भन्ने कुरोहरू पालन गर्नुपर्छ। जस्तै गरेर हाम्रो मेरो जनजन गर्नु जस्तै मेरो नौकरी व्यवसाय सञ्चालन गर्दै गर्दा हाम्रो मान्छेको सबै कानुनी एउटा निर्णय हाम्रो सङ्गठनको बैठक निर्णय सबै भइसकेपछि जब म यो सञ्चालन गर्नमा दर्ता हुँदै दर्तामा जाँदा मलाई 5,000 चाहिँ एक्सेप्ट किनभने मैले त्यो असमता भएपछि त्यसपछि महिलाहरूको सङ्गठनबाट जानेको मैले महिलाहरूको महिला विरोधी भने यसमा चाहिँ असमताहरूलाई कर लाग्नु नै छ र राज्यले ठुलो उहाँहरूले अन्याय परेको कहाँ गएर सही काम देखाउनु त्यो छैन भने मैले सबै पत्रिका पढाएर दफा त्यो प्रकार त्यो दफामा यहाँनिर निम्ति के छ भन्दा उहाँले के भन्नु भने यो विविध भएर अब स्थानीय तहमा यसलाई के पास गर्न स्थान तरिका पैसा पनि पास गर्नुपर्छ भन्ने कुरो भयो। अब समस्या के छ भने अब मुख्य ठुलो ठुलो थियो नि त यहाँ अधिकारहरू थुप्रो चाहिँ पहिलो हामीलाई जोड गरेर पास गर्न लगायो भने हामी 10 वर्षसम्म हाम्रो कार्यक्रम पास हुँदैन। विशेष कारण मैले धेरै कार्यकारीलाई जुन मैले मेरा संस्थाहरूलाई कानुनी पास भएर आएको अवस्था चाहिँ त्यो निर्णय त हुँदैन त्यो सबै एकमुष्ट पास गरिदिनुपर्छ। अपाङ्ग क्षेत्रमा अपाङ्गताको अधिकारहरू त्यो पास भयो सबै अधिकारको भित्रपट हुने सुविधा हुन्छ। हामीले पाना पटा भाडा पटा हटाएर हेर्नु परेन किनभने स्थानीय सरकार पास भएर आएको चिजलाई त्यसरी यदि नगरपालिकाहरूमा कार्यकारीहरूमा त्यो चिजहरू पास गरिदिनु मात्रै पनि अपाङ्गता भएको व्यक्तिहरूले आफ्नो हाम्रो अधिकारहरू पनि हुनु पर्ने क्या भन्ने चाहिँ मेरो बुझाइ जाए।
1: राष्ट्रिय अपाङ्ग महासंघ निरन्तर रूपमा प्रविधिक गर्ने कामहरू गर्दै आउनुभएको छ। त्यस्ता संस्थाहरूले तपाईँले उठाउनुभएको विषयवस्तुहरूलाई गम्भीर रूपमा उहाँहरू लिनुपर्ने देख्नु भएको छ कि छैन? राष्ट्रिय अपाङ्ग महासंघको भूमिका कस्तो पाउनु भएको छ? उहाँहरूले पहिलो गर्न कतिको सकेको छ कि छैन तपाईँको विचार के लाग्छ? उहाँले गरेको पहल चाहिँ गाउँ स्तरमा पुग्न सकेको छ कि छैन?
0: हरेक जुन तालिकाहरूमा बटुका अपाङ्ग भएका कुनै कुराहरू पनि उहाँको निर्णय एकदम फुर्ति नै रहेको छ। मैले त्यो माथिमा मलाई लागेको छ किनभने उहाँहरू पहिलो गर्ने कुरामा अपाङ्गता भएका विकास कुराहरूमा उहाँहरूले पहिलो गर्दै आउनुभएको छ। यदि तालिकामा चाहिँ हामी तालिकामा हाम्रा कुराहरूमा सुनवाई भएन भने उहाँहरू नै राष्ट्रिय काम महासङ्घले ती कुराहरू किन सुनवाई भएन भनेर त्यसलाई फेरि पहिलो गर्ने काम चाहिँ राष्ट्रिय काम महासङ्घबाट भइरहेको अवस्था छ। र हामी चाहिँ राज्यमा चाहिँ हाम्रो एकदमै सम्बन्धमै हाल्छ पनि हामीले नै पाएर चाहिँ काम गर्ने एउटा मौका पाएका छौँ। उहाँहरूले पनि पोजिटिभ दिइरहनु भएको अवस्था छ।
1: तपाईँ संस्था भर्खरै दर्ता गर्नुभएको छ, विशेष गरी संस्थाहरूमा हुने समस्या र संस्थालाई कसरी अगाडि बढाउनु पर्छ भन्ने तपाईँको विचार के लाग्छ? जस्तै संस्थाहरूमा विभिन्न संस्थाहरू दर्ता भइरहेको अवस्था छ, तर दर्ता भए तापनि ती संस्थाहरू एक दुई वर्ष चल्ने त्यसपछि बिस्तारै संस्था नवीकरण गर्न पनि नसक्ने अवस्था र बिस्तारै हराउँदै जाने अवस्था छ। त्यो अवस्थामा सब संस्थालाई बचाउनको लागि के गर्नुपर्छ, कस्तो काम गर्नुपर्छ?
0: संस्था अहिले हामीले पनि कतिपय संस्थाहरूले हुँदै गर्दा देख्दै गर्दाखेरि अब जुन भूमि पुस्तालाई त्यसलाई चाहिँ जीवित राख्नको लागि संस्था भर्खरै हामीले उम्राउने संस्था भर्खरै बनाएको संस्थालाई त्यसलाई संस्थालाई कसरी पनि जीवित पार्नुपर्छ कसरी निर्णय व्यवस्थापन हुन्छ होला त्यो संस्थालाई अझै मान्छे लाने संस्था त्यसका साथीहरू संस्थाका आबद्ध अन्य सदस्यहरू अन्य सदस्यहरू हुँदै ती सदस्यहरू सबैको एउटा गाउँमा जुन सबैको आफ्ना त्यो संस्थालाई माथि बढाउने कसरी भन्ने संस्था संस्थाबाट भइसक्यो त्यो संस्था बनाउनको लागि पनि समस्याहरू धेरै पनि संस्थाका आफ्ना भाइहरू लिएर संस्थाहरूमा काम गरे काम गर्ने साथीहरू हुन्छ उहाँहरूलाई रोजगारदेखि लिएर संस्थामा हरेक गतिविधिहरूलाई त्यो कार्यान्वयन गर्नको लागि किन त्यसलाई आर्थिक स्रोत चाहिन्छ संस्था पनि त्यसरी पर्दैन आर्थिक स्रोत चाहिन्छ किनभने अब दुनियाँ भएको वित्तीय संस्थाको नवीनता गर्न पर्यो अभिवृद्धि गर्न पर्यो हरेक कुरामा संस्था खर्चहरू हुन्छ त्यसको लागि चाहिँ यस संस्थाले कुनै पनि एउटा कार्यक्रम गरेर लाभ कार्यक्रम गरेखेरि त्यस संस्था कार्यक्रम गरेर त्यसबाट प्रत्येक दुई कार्यक्रम संस्थाको लागि भनेर हामी प्रति गर्न परेको अवस्था हुन्छ त्यो संस्थालाई त्यसलाई सहयोगीबाट प्रदान गर्दै गर्दा त्यो संस्था पनि पनि विकसित हुँदै आज त्यो संस्थाको प्रगति उन्नति हुँदै जाने अवस्था हुन्छ त्यस कारणले चाहिँ समस्या चाहिँ जुन छ भने जुन जति समस्या छ किनभने संस्था चलाउनु त्यति सहयोग छन् त्यति सजिलो चाहिँ छैन किनभने सबै साथीहरू अपङ्गहरू सबै क्षेत्रमा हाम्रो सहयोग गराउनु सक्छ किनभने दुईवटा अन्धमा पाँचजना अङ्ग व्यक्तिहरू हुनुहुन्छ सबै थाहा हुन्न उहाँहरूलाई यो संस्था कहाँ छ भनेर उहाँलाई थाहा हुन्न त्यसले उहाँहरूलाई तपाईँको साधनहरू उनीहरू सक्छ उहाँहरू मोबाइल नहुन सक्छ हामी संस्था हामी मोबाइल गएर हामी मोबाइल हेर्ने पनि उहाँले पत्ता लानु सक्नुहुन्छ त्यस्तो रहेछ त्यहाँ के अधिकारहरू काम पऱ्यो त्यहाँ मैले के कुरा राख्नु पऱ्यो भन्ने कुरो हुन्छ अहिले हामी पनि त्यही कार्यक्रममा सबै नगर जाने भने पनि अहिले हामीले कुना कुना चाहिँ हाम्रो चार नम्बर कुना त्यहाँ तेह्र नम्बरको कुना बाह्र नम्बर कुना कतिपय पन्ध्र व्यक्तिहरूलाई हामीसँग चाहिँ सम्बन्धित नगरेको अवस्था छ किनभने उहाँले धेरै टाढा भएर उहाँले नआउन सक्नुहुन्छ अथवा अहिलेलाई सहजीकरण नभएको हुनाले कुनै व्यक्तिले संस्थासँग उहाँलाई कहिले त्यसको कारण हुनाले हामीले त्यही भएर प्रत्येक वडामा पनि हामी उचाइ समिति गठन गर्नुको मूल उद्देश्य थियो त्यो उचाइ समिति गरे त्यहाँका रिटायर साथीहरूले त्यहाँ अपना भएका व्यक्तिहरूको विद्युत बिमारहरू उहाँ थाहा पाउनुभयो त्यहाँ हात जोडेर हामीसँग जोडिनु जोडिनु सक्ने अवस्था सृजना हुन गएको थियो हामी काम गरेका अधिकार सुविधा
1: हामी कार्यक्रमको निकै अन्ततिर आइसकेका छौँ अन्तमा तपाईँलाई भन्न मलाई कुरा भन्न सक्नुहुन्छ
0: यसको चाहिँ मलाई के लाग्छ भने हामी अपाङ्ग भएको क्षेत्रमा हामी चाहिँ सबै वर्ग अपाङ्गहरू देख्छौँ हामी कार्यक्रम गर्दछौँ वर्ग छौँ भोजी अपाङ्ग छौँ अटिङ्ग छौँ भैला व्यक्ति छौँ हामी क्रिया छौँ अनि हामी यति धेरै सबै अपाङ्गता व्यक्तिहरू हामी सबै यो आफ्नो क्षेत्रमा रहेर आफ्ना समस्याहरू राज्यसँग राज्य निकायले सुविधा दिएको छ राज्यले चाहिँ न्यायावली पास गरेर कार्यविधि बनाएर त्यसको अधिकारहरू सुनिश्चित गरेको छ भने हामी त्यो अधिकारबाट हामी वञ्चित हुनु हुँदैन सबैले आफ्नो क्षेत्रमा पालिकामा गएर वडामा गएर चाहिँ आफ्ना समस्याहरूलाई त्यस्तै पनि राख्नु भयो भने अधिकारबाट वञ्चित हुनुहुन्न भन्ने चाहिँ मैले सोचेको छु र म चाहिँ मैले के चाहन्छु भने अपाङ्ग भएदेखि हामी कसै हामी चाहिँ मागेर होइन कि हामीले लडेर अधिकार भन्ने कुरो माग्नु होइन कि लडेर लिने अधिकार हो यो आफूलाई लडाइदिनु पर्ने अवस्था आउँछ किनभने हामीले यस क्षेत्रमा काम गर्दै जाँदाखेरि हाम्रो गतिविधिहरू हामी गरेका कामहरूलाई नियन्त्रण गरी अपाङ्ग भए व्यक्तिलाई पनि माथि लाग्नुपर्छ है उनी देशको राज्यको एउटा चाहिँ राज्यको एउटा अङ्ग हो भने चाहिँ राज्यले अथवा स्थानीय तह सरकारले सन्तले त्यो सोच्नुपर्ने अवस्था आउँछ र मैले यहाँ भन्नु भन्दै जाँदाखेरि अपाङ्गता क्षेत्रमा म यहाँको के एउटा म्यासेज दिन चाहन्छु भने सबै पालिकाहरूले चाहिँ अपाङ्ग भए व्यक्तिले कसैले केही सिफारिस लिएर आएको उहाँलाई पहल चाहिँ हामी लिनु हुँदैन लिनु भएन किनभने राज्यको व्यवस्था गरिदिनु पनि अपाङ्गता व्यक्तिलाई पहल खुब गरेको अवस्था भनेर त्यो जुन चाहिँ भाडाको बारेमा त्यो त्यो अनुसारले पनि हामीले उपलब्धि दिनु भएन, अपाङ्ग रहेको जीव कम्पनी अधिकारहरूलाई सुनिश्चित गरिदिनु पर्यो भन्नु भन्न चाहन्छु। त्यही हो
1: तपाईँको व्यस्तसँग र गहन विचारलाई तपाईँलाई धेरै धन्यवाद। भर्खरै तपाईँले सुन्नुभयो खैरो नगरपालिका तपाईँ सङ्घीय समितिको अध्यक्ष गोविन्द थापासँग गरेको कुराकानी। यो कुराकानीसँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि नम्बर रहेको छ 98671 83 587। यति बेला सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेक्सनमा पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुट्टिनु भनेको दबिता र व्यवस्था होइन अनुशासन हो। यो अनुशासन पालन गर्न आगामी सप्ताह तपाईँलाई भेट्नमा आउने नै छ। त्यति बेलसम्मको लागि तपाईँको आफ्नो आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: साल भदौ 15 गते सोमबार, भदौ कृष्ण पक्ष तृतीया, 31 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अही। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: उद्धार तथा राहतका लागि तीनै तहका सरकारबीच समन्वयको अभाव, टिचिङ अस्पतालको भित्तामा खोज्दै आफन्त, बाढ़ीजन्य दुर्गन्धले संक्रमणको जोखिम, कृष्णभिरमा सड़क फाँसिएपछि राजधानी जोड़ने मुख्य मार्ग अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको कालो ताल रित्यो टर्यो थप विपत्तिको खतरा शीर्षकको शुभ समाचार।
0: नेपाल चीन सीमा क्षेत्रको केरूङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। करिब 20 लाख घनमिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धत गर्दै चाइना डेलीले जनाए अनुसार नेपाल को छेछेन खोला र चीनतर्फको पुरेपु साङपो नदीको संगम स्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो। नदी थुनिएपछि पानीको सतह तीव्र रूपमा बढ़दै गएर विशाल जलभण्डार बनेपछि चिनिया अधिकारी र विज्ञहरूले यसलाई दोस्रो विपत्तिको सम्भावित केन्द्रका रूपमा लिएका थिए। ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियान समेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको थियो। तर पानी प्राकृतिक रूपमा बाहिर बग्न थालेपछि तालको जलस्तर क्रमशः घट्दै गएको र अहिले पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन आइतबार पनि सरकारले बाढ़ी प्रभावित 11 जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकाहरूलाई निकाल्ने प्रयास जारी राखेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 संचालन तथा निर्माणाधीन जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्क विहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्चाल आयोजना स्थल र आयोजनाको कार्यालयमा गएर असन्तुष्टि पोख्नका साथै उद्धारलाई तीव्रता दिन अनुरोध समेत गरिरहेका छन्। आइतबार साँझ 8 बजेसम्म अध्यावधिक जानकारी अनुसार आयोजना कार्यालय र सुरुङमा गरिए 933 जना सम्पर्क विहीन छन्। तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले भने 898 जना सम्पर्क विहीन रहेको जनाएको छ। यसअघि भदौ 13 गते शनिबार 77 जना र 12 गते शुक्रबार 171 जनालाई सुरुङबाट उद्धार गरिएको थियो। आइतबार भने साँझसम्म कसैको उद्धार गर्न सकिएको छैन। रसुवागढ़ी आयोजनाबाट हराइरहेका 93 जनाको खोजी कार्य शुरू गरिएको छ। उपकरण लगेर सम्पर्क विहीन भएकाहरूको खोजी कार्य शुरू गरिएको हो। शनिबारसम्म भौतिक रूपमा खोजी कार्य शुरू नै हुन नसकेकोमा आइतबार बल्ल उपकरण सहित उद्धार टोली रसागढ़ी आयोजनाको विद्युत गृहमा गएको छ। चार दिनदेखि हराइरहेकाहरूको उद्धारमा ढिलाइ देखिएको छ। हराइरहेकाहरूमा रसागढ़ी हाइड्रो पावरका 49 कर्मचारी छन्, 2 ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35 छन्। सिड ब्लूका 4 भेनस कन्स्ट्रक्सनका 3 पनि हराइरहेका छन् भने भूमिगत डिसेन्डरमा फँसेका 6 मध्ये 4 दुई दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। त्यस्तै उनीहरू काठमाडौँ आइसकेका छन्। 3 भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसागढ़ी हाइड्रो पावर कम्पनीका अनुसार उपकरण मार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। त्यस्तै लाङटाङ खोला आयोजनाबाट पनि 19 पहिले नै उद्धार भएकोमा सुरुङमा फँसिरहेका 41 अझै उद्धार हुन सकेको छैन। निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरण सहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोज तलाश गरे पनि कुनै सफलता भने मिल्न सकेको छैन। उपचार सहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टीम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धार स्थलमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारी सहितको टीमलाई यथावत रूपमा साइटमा बसी नियमित रूपमा रिपोर्टिङ गर्न समेत निर्देशन गरिएको छ। त्यस्तै बाढ़ी गएको 5 दिनसम्म 781 शव विभिन्न जिल्लामा फेला परेका छन्। अहिलेसम्म न्यूनतम पनि 2502 सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। सम्पर्कविहीन सबैभन्दा धेरै जल विद्युत आयोजना र त्यसपछि विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक मात्रै 592 सम्पर्कविहीन छन्। जल विद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी, उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा कारोबार दैनिकमा यो खबर छ।
0: बाढ़ी प्रभावितका लागि संकलित राहत सामग्री वितरणमा तीनै तहका सरकारबीच समन्वय अभाव देखिएको छ। संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा सबै पीड़ितसम्म पुग्न नसकेको हो। सरकारी गोदाम र सेनाका ब्यारेकमा भने राहत सामग्री थन्किएका छन्। संघीय सरकारले राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्दा प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा विपद प्रतिकार्य फितलो बनेको सरकारवालाहरूले गुनासो गरेका छन्। प्रतिनिधि सभा सदस्य आशिका तामाङले समेत राहत वितरणलाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ। धादिङको गल्छी गाउँपालिकाको कार्यालय पुग्नुभएकी सांसद तामाङले विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढ़ी पीड़ितको राहतसम्म हातसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। बाढ़ी आएको 3-4 दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गर्नुभयो। उनीहरूबीच केही बेर भनाभन समेत भएको थियो। राहत वितरणको विषयमा वड़ा नम्बर 6 अध्यक्ष दीपक कार्की र सांसद तामाङ बीच भनाभन भएको थियो। राहत वितरण प्रभावकारी हुन नसकेको संघीय सरकारले पनि महसुस गरेको छ। संघीय सरकारले आफै राहत वितरण गर्न असमर्थता जनाउँदै जिम्मेवारी प्रदेश र स्थानीय तहमा पन्छाउन खोजेको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएको थियो। राहत संकलन भएको छ तर सम्बन्धित ठाउँमा पुगेन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा जनताले राहत पाउन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा भाग लिएर फर्केपछि उहाँले यस्तो कुरा बताउनु भएको हो। यता नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्थानीय तह र सरकारी संघ संस्थाहरूलाई मात्र राहत बाँड्न दिनुपर्छ भन्ने भनाई राख्नु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धार राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ़नुपर्ने बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ। 3 तहका सरकारबीच समन्वय अभाव, गोदाम र ब्यारेकमा थुप्रियो राहत पर्खाईमा पीड़ित शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: रसुवाको बाढ़ीले आफन्त गुमाएका परिवारका लागि काठमाडौँको टिचिङ अस्पताल आशा र पीड़ाको संगम बनेको छ। कोही पहिचान नभएका सबका तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् त कोही बेपत्ताको पोस्टर टाँसिरहेका छन्। त्यही भीड़मा छन् गौरवका काका विष्णु दयाल पटेल, जसको हातमा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउथे कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिस्ते। उनी बाढ़ीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक विदाको दिन भएकाले अस्पतालको ओपीडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भीड़ थियो। उनीहरू उपचारका लागि होइन बाढ़ीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रित्तिएको थियो, कसैको सिन्दूर हराएको थियो, कसैले बुढेसकालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढ़ीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढ़ीमा ज्यान गुमाएकाहरूका शव सब गृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भीड़मा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढ़ीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्स्पेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिलपिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेजले गौरवको परिवारसँगको अन्तिम सम्पर्क भनेको छ। गौरवलाई बाढ़ी आउँदैछ भन्ने सूचनाहरूभन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढ़ीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना मार्फतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोसीमा 10 गते बिहान बाढ़ी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढ़ी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठामा पुगेका थिए। बाढ़ी आएको केही सेकेण्डमै पहाड़को भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए, तर अरूलाई बचाउन दौड़िएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढ़ी आएको जानकारी थियो, त्यसैले उनी जोगिनुपर्ने हो। उनले भनेका छन् कतै जंगलमा खाइते अवस्था पुग्छन् कि उनले प्रश्न गरेका छन्। आशा र डरबीच अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्विर पनि हेरे। एक दुईवटा होइन सयौं तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेजपछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो, पीड़ित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोशी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रूपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन, जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइ रहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। सड़क मार्ग अवरूद्ध हुँदा राहत वितरण हुन सकेको छैन। अक्सिजन दिन नपाउँदा दुईजना घाइतेको ज्यान गुमाउन बाध्य भए। अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले भन्नुभएको छ, उता आमा छोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं। सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढ़ी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ, तर संघीय सरकार भने सुगम ठाउँमा पुगेर फर्कियो। सब व्यवस्थापनमा पनि एकचोटि मात्र उठाइएको छ, बाँकी सब उठाउनका लागि कुनै पनि कदम चालिएको छैन र प्रशासन सम्पर्कमा आएको छैन। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
2: विपदमा उद्धार र जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकायबीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन् न विज्ञ प्रविधिहरू नै छन्। प्राधिकरणसँग विज्ञ नहुँदा विपदका बेला साधन स्रोत र विज्ञ बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। अहिले मात्र होइन, यसअघि पनि विपदका बेला प्राधिकरणले आफ्ना डेडिकेटेड र विज्ञहरू कहिल्यै परिचालन गरेर यति बेला सरकारले खोज र उद्धार का लागि भारत र चीनबाट विज्ञ तथा साधन मगाएको छ। भारत चीनबाट आएका विज्ञ र प्राविधिक शनिबारदेखि बाढ़ीपछि विभिन्न सुरुङमा थुनिएका भनिएका मानिसको खोज तथा उद्धारमा जुटिएका छन्। एक वर्ष अघि प्राधिकरणसँग एकजना मात्र विज्ञ थिए। भूगर्भविदका रूपमा गंगालाल तुलाधारलाई विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरिएको थियो। उनको कार्यकाल सकिएको एक वर्ष पूरा भएको छ। एक वर्ष यता प्राधिकरणसँग एकजना पनि विज्ञ छैन। प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठले बताएका छन्। प्राधिकरणलाई चालू आर्थिक वर्ष 2083-84 लागि 20 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यो बजेट अपर्याप्त छ भने बजेट कर्मचारीको तलब र नियमित कार्यक्रम गर्नमै सकिन्छ। प्राधिकरणका अर्का एक कर्मचारीको भनाई छ, तर सिनियर डिभिजन इन्जिनियर श्रेष्ठ प्राधिकरणले आफ्नो काम गरिरहेको बताउँछन्। उद्धारमा न साधन न विज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: गोर्खापत्रले पीड़ितको सहारा होल्डिङ सेन्टर शीर्षकमा खबर छापेको छ। नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटीकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्र ज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढ़ीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाई र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र स्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढ़ीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
2: त्रिशुलीमा आएको बाढ़ीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँ आउने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको मौजदात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास ढुवानी गर्ने बताएको छ।
0: नागरिक दैनिकमा बाढ़ीजन्य दुर्गन्धले संक्रमणको जोखिम शीर्षकमा खबर छापेको छ। गत बुधबार भोटेकोशीमा आएको बाढ़ीमा परिमृत्यु भएका मानव तथा पशु पंक्षीको दुर्गन्ध फैलिन थालेको छ। उक्त नदीमा आइतबार पुनः आएको बाढ़ीले माटोमुनि पुरिएका मानव तथा पशु पंक्षी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बताउनुभयो। हिजो बिहान आएको बाढ़ीले माटोभित्र मिसिएका मानव तथा पशु पंक्षीका शरीर टुक्राहरू बाहिर निकालिएपछि दुर्गन्ध फैलिएको छ, उहाँले भन्नुभयो।